0: ہمت فلم کا دو گانا آپ نے سنا لتا منگیشکر محمد رفیع کی آوازوں میں, آنند بخشی کے بولوں کو سروں میں ڈھالا لکشمی کانت پیارے لال نے, اور یہی تھی آج کے کاریکرم ہم ہے راہی پیار کے یہ آخری پیشکش. لیکن آپ کہیں جائیے نہیں, رہیے دیش کی سریلی دھڑکن ریور بھارتی کے سنگ.
1: یہ آکاشوانی ہے اور آپ سن رہے ہیں وویدھ بھارتی کا چنڈی گڑھ کیندر ایف ایم 107.2 میگا ہرٹز پر. سماچار پربھات کے لیے اب آپ کو لیے چلتے ہیں آکاشوانی کے دلی کیندر. کیجیے کچھ ہی پلوں کا انتظار.
2: نمسکار, آکاشوانی سے سماچار پربھات کے ساتھ میں مکیش کمار. भारत ने व्यापार बाधाओं, डंपिंग और अनुचित मूल्य निर्धारण के समाधान के लिए विश्व व्यापार संगठन के अनुरूप उपायों की मांग की. अमेरिका में तेल की कीमत में रिकॉर्ड बढ़त के बाद G7 देशों का 10 करोड़ बैरल डीजल और कच्चा तेल जारी करने का फैसला. संयुक्त राष्ट्र ने भारत के हरित ऊर्जा गलियारे के तीसरे चरण का स्वागत किया, कहा इससे सौर ऊर्जा क्षेत्र में भारत की वैश्विक नेतृत्व की स्थिति मजबूत होगी. केंद्रीय सहकारिता मंत्री अमित शाह आज उज्जैन में 255 करोड़ रुपए के डेयरी संयंत्र का शिलान्यास करेंगे. प्रतिदिन 3 लाख